0: और अगर हम चाहें तो उनकी जगह पर उनकी सूरतें बदल दें, फिर वहां से ना आगे जा सकें और ना पीछे लौट सकें।
1: वमन नुअम أفلا يعقلون
0: اور جس کو ہم بڑی عمر دیتے ہیں تو اسے خلقت میں اوندھا کر دیتے ہیں تو کیا یہ سمجھتے نہیں؟

0: ताकि उस शख्स को जो जिंदा हो हिदायत का रास्ता दिखाए और काफिरों पर बात पूरी हो जाए।
1: درہنتے سفتہم قرآنی تلاوت نہ ترجمہ لگے نہ چوٹ پین ملکان پین من قاری شاکر قسمی میڈیم ویز نے ایف ایم چینل کا دینا کاشوانی کر کے

0: एंटरप्रेन्योरशिप यहाँ लोग मैं तेल तेतने का तो स्किल डेवलपमेंट यो चेस्पोस रंग आ रंग बिजनेस स्टार्टअप द शुरू बचेस पे अनु मतंगा फंतोक्स तंग चेस इनसो मैं जरना का तो टेलरिंग जरना या कंप्यूटर सर्विस जरना फूड प्रोसेसिंग जरना डिजिटल मार्केटिंग या हैंडीक्राफ्ट जरना धुन गांव में अनु मतंगा मदद बचेस इनसो यहाँ दिया चोसला बेरोजगारी इनसे बचेस इनसो दिया चोसला मतंगा इकोनॉमिक ग्रोथ पोंग सपोर्ट बचेस इनसो गा स्किल्ड वर्क फोर्स योत नका तो ओदे इंडस्ट्री ग्रोथ पो जक बजक स्केचेस इनसो ओदे अनु इन्वेस्टमेंट बखन खिमो योंग चेस इनसो दिया न चोसला मती दुई स्ट्रोली ngatirgiastriti spell josh polexina khimu chachasinzo ja chosla technological change poyambo ngata skill development yo chespos ngata adapt chachachasinzo technology ngata taxpo tang lo balung ngata nga gyurja yon yo tang skill development pos ngata nga soma tools kun software kun dona technology ngambo ngata update jachas inzo ningatanga technical skills pos yo chas ya ngatanga ga skills yo na ka to odos ngatanga riala employment opportunity ngatanga riala income ya job security increased confidence better quality of life to na increased innovation and creativity yun sa ngatanga thop chas inso ningi spera da ka jaksena गुलजार हुसैन टीचर के ना बैलेंसिंग स्टडीज करियर एंड पर्सनल लाइफ दिखा तुस्पे का यंतां सकपा स्पेरेडिक फ्रुट चुगेत
1: ऑल इंडिया रेडियो करगिली सामी एन कोन काकाफोनोन अच्छे नमोन अमस्त्रीमोन गार गार सकपा निस्कत पु सोरिन्युत ना यंतां सगी खिदमत यंगनु अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातु निंचन सामी एन कोन मर्त्यंग मजगित यंतां सक خداوند عالمی فضل و کرمی که خیریت نگیم بودوک توک. درینگی دی خوبصورت پروگرام پینوک ان تنگ سقلا اسینگی تلنا خیر مقدم بید. درینگتیز دیزت موضوع چی که سپرتنگ چین که دی موضوع پو هر طالب علم، هر نوجوان، هر استاد، هر ملازم بلکی نظرت هر گرانه سے تعلق شخ بود بی افراد کنی لار گس بود بی موضوعی این سکیل دیولپمنت بیلنسنگ سٹیڈیز کیریئر این پرسنل لائف این چند سامی این کن اسلامی سنگتا علم پنا نیمبو نیمبو حکمت ڈسپلن ضبط اور بہترین کرداری تعلیم تنگن نک خداوند عالم اس قرآن مجید تینک ارشاد دندوک ربی زدنی علم خدایا نی علم پینک اضافہ بیوس دی دعائی کنا مطمع دیس نا چھنک کی علم سب چسپو دی سفر پو ختم می چھاوت پی سفر چینسو یعنی علم سب چسپو ایک مسلسل عمل چک انسو تو نا دینا علم پو ngatis ngati amali zindagiyanu sahi andashi ka istiamal bachas pula maharat yani skill zarinuk. Darisi di dor penuk sirif degree yuchas pucha ngati kamiyabi zamanat mensuk. Ek kamiyab insan dosuk sikuninsuk ki dos yang kunna badla behtereen andashi ka speratangitang rangi wakati qadir betang مسائل کنی حل تلاش بیتنگ نائے چیزن سب بود بی ہمیشہ تیار دوگی تنگ تو نا رنگ ذمہ داری کن تیانت داری نائم بو بیتنگ ایک خوبصورت قول چک دوک علمیس ایرنگا لمس تن چین لیکن مہارت بس ایرنگ یری منزل سقبا لیپ چک چین رنچن سامعین کن ngatis ngati zehn pen kisan chigi sambatangit kite ik kisan pilaga ek behtareen son chigot lekin khus zameen puthik bas tayar bamit tola thik bas chuma tangmamit to na te fasil ku khus te bal bamit to khola te kana te son pikana khwar kela fasil chik hasil chachaina bilkul chachamin dyanana chosla علم پوان بہترین سون چنگ نا چوک شگین جبکی مہارت محنت ڈسپلن ضبط پس دس سون پو ایک تناور درخ چینو تبدیل بچائن شل سب کھن کنی فلا ضروری

0: مزد صدر باقری هلت کیر اینڈ ریسرچ سینٹر شعبہ صحت امام خمینی میموریل ٹرسٹ کرگلی کرگلی میگی علاج فیا باقریہ کمپلیکس بیما تھنگ کرگلا مفت کیم چک ملا کیوں چاہیے مرندو دی مفت میگی نتی کیم پینو 26 جولائی کنا 28 جولائی 2026 سخپا صرف موتیا بن نت پان چال تھا چاہیے زرندو موتیا بن دی تخصپا بس پی لجوک پی کا پغزی کھواں آپریشن برگوشا اتنا دون لا آپریشن بچا انسوک 29 جولائی کنا 30 جولائی 2026 تخپا مکھرابی نمبر پرونی میگی اور تیر تخصپا بچا میگی مرپو لسکھانی وجوہات ان تخصپا بچا چھما یونگ چا دون نمیگی ینگ ینگ نتون نیل تلوکس بچا انسوک لہٰذا گا می چون لا موتیا بندی شکایت اتنا یا گا سوچی گا موتیا بندی آپریشن بوس زیرے ڈاکٹر جلتا تان سے اتنا کھو 26 جولائی کنا 28 جولائی سکپا مت کھمت دی کیمپین اکسکیوت مولن دک دی اطلاع اندان سکپا لیپ سین صدر باقری ہیلتھ کیئر اینڈ ریسرچ سینٹر شعبہ صحت امام خمینی میموریل ٹرسٹ کرگلی اجتنا اطلاع چمس
1: جنگی بزنس ان لسکے تنگ مفیا لینچک آکاشوانی روکس ینتی چونلن ان لوکل ان یا فیولی تھوکی کائن آکاشوانی ستانچائن کسٹمر ان سخبی لپی سکپس مانگمو دارین ینتیس نن یا دفتر یا ہٹی کا جوک سنن بانگ ینچائن آکاشوانی گا کندر چکی کا ایڈورٹائزمنٹ بکنگ آکاشوانی لوکسو چینل انی کا ایڈورٹائزمنٹ تنچاو سمو دونا رنگن سے یوت بکنگ بیفیا کال بازات 8700014242 کا
2: अपने बिजनेस को बढ़ाने के लिए लीजिए आकाशवाणी का सहयोग और दीजिए उसे बुलंदियों के पंख।
3: आपका बिजनेस लोकल है या राष्ट्रीय, आकाशवाणी देती है उपभोक्ताओं तक पहुंचने का हर विकल्प।
2: और अब तो आप घर, दफ्तर या दुकान पर बैठे बैठे कर सकते हैं आकाशवाणी के किसी भी केंद्र के लिए विज्ञापनों की बुकिंग।
3: आकाशवाणी के विभिन्न चैनलों पर विज्ञापन देना सुलभ और सस्ता।
2: बुकिंग है तो संपर्क करें 8700014242 पर
3: 8700014242।
4: सुनो ना।
2: हाँ।
4: सोच रहा हूँ अपना बिजनेस क्यों ना बढ़ा लूँ।
2: तो रोका किसने है? हाँ?
4: रोका तो किसी ने नहीं, पर समझ नहीं आ रहा कि मदद किससे मांगूं।
2: मुझसे।
4: तुमसे? तो अच्छा बताओ फिर।
2: आकाशवाणी है ना, मैंने सुना है उसका नेटवर्क देश भर में फैला है।
4: पर उससे मेरा क्या फायदा?
2: देखो फायदा है, जिस शहर में चाहो विज्ञापन की मदद से उपभोक्ताओं तक पहुंच जाओ।
4: पर अब ये भी तो बता दो कि आकाशवाणी से संपर्क कैसे करूं?
2: बहुत आसान है, मैं बताती हूँ। नंबर नोट करो 8700014242।
4: ओ 8700014242। लो अभी फोन लगाता हूँ 8700014242 पर।
5: ایلومس بنینوہ انسانی رخص بچائیں حضرت علی مرتضیٰ علیہ السلام۔